सहज धुन उपजै मन साचै निबलाई अगम अगोचर नाम निरंजन गुरमुख मन वसाई। एक समय सब जग तो वरतै विरला एक पछाणै शब्द मरै ता सब किछ सूझै अनदिन एको जाणै।